0: ए बुयुमुगा बो इंब्रुमे नेते आदि एग सबबुं मस्तु वेगिन दाने बयकु कमगा एवरेन वेते
1: وعندهم قاصرات الطرف عين
0: आदि कालिरवतून आइफत्तरी हौरुल आइनुं एवरेंगे गातुगावे